0: جب اللہ تعالیٰ نے یہ امانت پیش کی, پہاڑوں پر پیش کی یا اور چیزوں پر پیش کی, زمین آسمان پر پیش کی, صرف سوال یہ تھا کہ یہ سب کچھ جو ہے وہ میں سب کچھ تمہیں دیتا ہوں, لیکن خود مختاری جو چاہو مرضی یہ کرو, لیکن اس کا سوال جو ہے میں اس کا امتحان ضرور لوں گا. جب واپس آئے گئے تو پوچھوں گا ضرور کہ کیا کرتے رہے ہو. تو سارے تمام جو تھے انہوں نے کہا جی نہیں نہیں, نہیں تو ہم یہ ذمہ داری اٹھا نہیں سکتے. تو یہ انسان تھا, اس نے ذمہ داری اٹھا لی. اب ایک آدمی نے ذمہ داری اٹھائی ہے, ایک آدمی نے الف اٹھایا ہے, ایک آدمی نے وہ اس جو ہے وہ قبول کیا سب کچھ کہ مجھے خود مختاری مل جائے, انشاءاللہ میں واپس آ کر وہ سارا پیغام آپ کو دوں گا کہ کیا کیا میں نے ڈیوٹی اپنی پوری کی ہے. تو بات یہ, کئی بار ہم بات کہہ چکے ہیں کہ جو آدمی ملک سے ان ملکوں میں آ گئے, وہ جس مقصد کے لیے آئے تھے, اگر وہ مقصد انہوں نے پورا نہیں کیا اور واپس گئے, تو ان کی کیا عزت رہے گی یہاں پر بھی وہاں پر بھی. یہاں پر اگر جالی جولی بنا بھی لی تو آگے کیا عزت رہے گی. کہنے کا مقصد یہ ہے, دنیا کے اندر جو آدمی آیا کچھ کام کے لیے آیا, اور کام زبانی کلامی نہیں عملی کام ہے. آج جو ہے ضرورت سمر کی ہے کہ ہم نے اگر سچ بولنا ہے تو صرف زبان سے نہیں, ہمارے کام میں نظر آنا چاہیے کہ بتا سچا ہے. آج یقین کریں, ہم سودا بیچنے والے ہیں, ہم دکاندار ہیں, ہم ایز اے ہمارا بزنس مین دیکھ لیں, ہمیں جو کسی ادارے کے بارے میں ہمارے سوال کر لیں, ہمارا عدل و انصاف کو دیکھ لیں, ہمارا جو ہے وہ میں کہتا ہوں کس بات کی مثال دی جائے. اگر دنیا کی مارکیٹ میں ہم اپنی مارکیٹ کا اندازہ لگائیں تو ہمارے اپنے ہی بہن بھائی ایسے ہوں گے جو کہیں گے نہیں, ان سے سودا لینا ذرا تھوڑا خطرناک ہے, ان دوسروں سے لے لو. کیا مطلب یہ ہے, کیا اس میں کہ ہمیں پتا ہے کہ یہ چیز ہم غلط کر رہے ہیں, لیکن عملی طور پر ہم نے یہ کام کرنا, عملی طور پر ہم زبانی کچھ اور ہیں اور عملی کچھ اور ہیں. اور یقین کریں کہ فقر کی زبان میں وہ آدمی انتہائی گنہگار ترین سمر کی جاتا ہے. اب اگر ہم دیکھیں کہ ظاہری ایک بندہ ہے, وہ لگ تو رہا ہے بہت اچھا, لیکن اگر بات اچھا نہیں ہے تو پھر وہ اس کو کس کٹگری میں رکھیں گے جی. اور آج جو بزرگوں پر بات کی جاتی ہے کہ فلاں بزرگ تھے, فلاں اللہ کے ولی تھے, فلاں فقیر تھے, فلاں تھے, فلاں تھے, پہلی بات آج ہمارے یہاں پاس وہ نظر ہی نہیں ہے. ہمارے یہاں تو ہمارے پاس تو وہ دل ہی نہیں ہے, ہمارے یہاں تو وہ سوچ فکر تک نہیں ہے, ہمیں سمجھ نہیں ہے کہ ہم ان کے بارے میں بات کر سکیں اور سمجھ سکیں. مولانا روم صاحب فرماتے ہیں کہ مولوی ہرگز نشد مولا روم, مولوی ہرگز نشد مولا روم, تاغلام نشد تاغلام شمس تبریز نشد. یعنی مطلب یہ ہے کہ اگر وہ کہتے ہیں کہ مولانا روم فرماتے ہیں کہ مولوی ہرگز نشد مولا روم, یعنی اچھا یہ جو مولوی لفظ ہے نا جی, اس پر بڑی ویسے بہت بڑا ٹاپک ہے, لیکن چلو اس شعر میں آ گیا تو اس کے اندر دو چیزیں جو ہے وہ چلو آپ کے سامنے ہم جو پیغام رکھنا چاہتے ہیں. ایک تو وہ یہ مولوی لفظ فارسی زبان کا ہے جی. آپ اگر جائیں نا مولانا جلالدین رومی رحمۃ اللہ دربار شریف کونیا شریف میں, ویسے جی بڑی خوبصورت یار, ہم جاتے ہیں تو ترکی کے اندر استنبول میں مختلف جگہوں پر جاتے ہیں, یقین کریں ان تاریخی مقامات پر بھی جانا بڑا ضروری ہے. تو یقین کریں بشمار لوگ گئے ہیں ہمارے بہن بھائی, ہم بھی جانے کا اتفاق ہوا, تو وہاں پر لکھا حضرت مولانا, اور وہاں پر جو ہے اگر آپ ٹیکسی بک کرتے ہیں کسی جگہ تو وہ اس کمپاؤنڈس ایریے کو وہ کہیں ہم نے جگہ کہاں جانا ہے جی, انگلش میں گئے تو اگر وہ کہیں گے کہ مولانا جانا ہے مولانا, یعنی مطلب یہ کہ حضرت مولانا جو ہے وہ, تو مولانا روم صاحب فرماتے ہیں کہ میں مولوی تھا, میں یہ مولانا روم نہ بنتا, یا میرا اتنا بڑا تصوف میں مقام نہ ہوتا, یا میں کامل بزرگ نہ بنتا جب تک میں حضرت شمس تبریزی رحمۃ اللہ علیہ کی میں جو ہے وہ بیعت نہ کرتا, یا ان کی میں غلامی میں نہ آتا. میں استاد کی غلامی میں, اور بڑی مزے کی بات یہ تاریخ گواہ ہے کہ یہ حضرت مولانا جلالدین رومی رحمۃ اللہ علیہ یہ بہت بڑے جو ہے وہ عالم تھے, بہت بڑے فاضل تھے, بہت بڑے مولوی تھے, یہ فتوے دیتے اور بہت بڑی کتابیں لکھتے تھے, لیکن وہ جو علوم تھا وہ ظاہری تھا, وہ باطنی جو علوم تھا وہ ان کو حضرت شمس تبریزی رحمۃ اللہ علیہ کی جو ہے وہ صورت میں ملا, और उस्ताद के साथ जब वो बैठे तो फिर तो क्या ही बात हो गई कि आज भी अगर मसनवी मौला रूम अगर वो अपने फारसी जुबान के अंदर है तो फिर वो आपको पता चलेगा कि ये छह दफ्तर जो लिखे गए हैं ये क्या है, कैसा है, क्या कुछ सफ़ का क्या लिखा गया है। और फिर बेशुमार बुज़ुर्ग जो हैं हज़रत अल्लामा साहब जैसे जो बुज़ुर्ग हैं उन्होंने भी इनसे फैज़ हासिल किया है। और अल्लामा साहब की जो एक अल्लामती कब्र कतबा जो है वहाँ पर मौजूद है, मौला रूम साहब के बाहर जो है वो जगह पर मौजूद है, वो कहते हैं अल्लामती कब्र है, वो बाकायदा वो एक जो है वो बोर्ड भी कतबा भी लगा हुआ है। तो कहने का मकसद ये कि प्यार अकीदत की बात है, लेकिन हज़रत मौला रूम साहब फरमाते ये हैं कि मैं इन ज़ाहरी इल्म के अंदर ये ज़ाहरी बाहरी जो है वो मेरी टोट और मेरी बनी रहती मुझे, लेकिन वो बातनी उलूम जो था वो जो मेरे अंदर से इल्म फूटा, जो जरा जो मेरा कनेक्शन टूटा हुआ था वो कनेक्शन जुड़ा वो हज़रत शम्स तबरेज़ी वैसे मेरे मुर्शिद की पाकी वजह से जुड़ा। इसका मतलब ये है कि ये जो बात हम कर रहे हैं कि दीन इस्लाम पर चलने के लिए कोई भी सबक को सही समझने के लिए उसके लिए आपको उस्ताद का होना बड़ा ज़रूरी है। और अगर उस्ताद भी आप सही नहीं सीखते, ज़ाहिर जैसे कि आज हमारा सोशल मीडिया है, हर आदमी जो है वो सोशल मीडिया पढ़कर जो है वो सवाल लिखेंगे जवाब आता जाएगा, हमें कोई पता नहीं वह जवाब कहाँ से आ रहा है, ये जवाब देने वाला कौन है, सवाल तो मैं लिख रहा हूँ क्या ये किधर से आ रहा है, ये ठीक भी है या गलत भी है। अगर वो ये कहता है कि वो जो पुराने वाले लोग थे वो तो गलत थे, आज देखें आज जो है जो नुक्ते की बात हम करनी है, बाकी तो बेशुमार बातें हैं, असल में बात ये है कि आज जो है दिन ब दिन हम अपनी मर्जी से जो है, और कुछ लोग भी जो है वो अपनी मर्जी वाला एक सिस्टम जो है वो हर जगह पर कायम करना चाहते हैं। ये बात तो हर आदमी को पता है कि जब मुकम्मल ज़ाबता आयात है, अपनी मर्जी उस सूरत में होती है जब दायरे के बाहर रहे आप। देखें एक फर्ज करें कि आजकल फुटबॉल का जो है वर्ल्ड कप जारी है, तो उस जो खिलाड़ी उस फील्ड के अंदर चला जाता है तो फिर वो जो है वो उस उनके मुताबिक जो है अपनी मर्जी से कुछ नहीं करता, वो जो डिसिप्लिन है उसकी मर्जी के मुताबिक वह करेगा। बहरहाल इसी तरीके से आप किसी भी मैदान में जाते हैं, किसी भी आप अदारे में जाते हैं, आपको डिसिप्लिन या नज़्म ज़ब्त की पाबंदी करना ज़रूरी है। और बिल्कुल इसी तरह इस्लाम के अंदर भी जब इंसान दाखिल हो जाता है तो फिर अपनी मर्जी उसकी नहीं चलती, बल्कि अपनी मर्जी जो है हो सकता है वो समझता भी हो सकता है वो समझ भी रहा हो कि मेरी मर्जी बिल्कुल ठीक है, कोई मसला इसमें नहीं है, लेकिन अगर वो देखता है कि दीन इस्लाम की अल्लाह के नबी की जो रजा है शायद मैं उस इस बात में ना, वो खुद बेशक सबके जब ये समझेगा तो फिर अपनी मर्जी को वो खत्म करेगा। अपनी मर्जी पर नहीं बल्कि दीन इस्लाम पर चलना, अल्लाह और अल्लाह के नबी की रजा के मुताबिक चलना है। हमने अपनी मर्जी जो है आजकल हम जो है जो चाहते हैं जो पसंद करते हैं वो दीन इस्लाम का हिस्सा बना लेते हैं, अपनी जिंदगी का हिस्सा बना लेते हैं, जो हम समझते हैं कि हम अपने ऊपर बर्डन समझते हैं। आज ये बात आ चुकी है कि आज हमने जो है वो नऊज़ बिल्लाह दीन इस्लाम की कुछ चीज़ों को अपने अंदर बोझ तसव्वुर करना शुरू कर दिया है। देखें एक आम बात है, आज जो आम हम कर रहे हैं, कभी कभार होता था लोग नमाज पढ़ने के लिए जाते थे, चलो सर पर कुछ नहीं है तो ठीक है कोई अब नमाज हो जाती है, लेकिन अमूमन तौर पर जो है आम तौर पर नमाज के लिए हम जो है वो सर पर कोई टोपी या कुछ तो कुछ पहनते थे। बुजुर्ग हमेशा जो है वो तो वैसे भी वो अगर उनकी तारीख देखें तो बेशुमार बुजुर्ग आपने देखे होंगे वो तो सिर पर कोई ना कोई जो है वो कोई ना कोई कपड़ा वगैरह जरूर जो है बांध देते, जिसको हम साफा कहते थे, जिसको हम कुल्ला कभी कभार कहते थे, कुछ ना कुछ उनके सर पर जो है वो रहता। चलो ठीक है, आज देखें ये मॉडर्न सूरत आ गई है, चलो आम नॉर्मल हाथ में हमने वो नॉर्मल हाथ में सर पर रखें ज्यादा है। आज साइंस भी कहती है कि ये बेशुमार ऐसे खतरनाक ताबकार जरात वगैरह वो आपके जहन के अंदर जो है, क्योंकि यहाँ पर रेडियो एक्टिविटी होती है, इलेक्ट्रॉनिक ये सिस्टम साइंस का है जिसके सिग्नल हैं वगैरह वगैरह, तो जब ये आप इसको सर डांप रखेंगे तो बेशुमार चीज़ें जो है वो यहाँ पर पहुँचने से बच जाएंगे, एक ताल उनको मिल जाएगी। बड़ा ये एक अलग मौजू है, कहने का मकसद वो भी हमारे लिए फ़ायदा ही था, लेकिन आज जो है वो ये है कि हमने बिल्कुल छोड़ ही दिया। मतलब कहने का ये है कि अगर तो नहीं है मेरे पास कुछ नहीं है, मैं नमाज यहाँ पढ़ रहा हूँ, ٹھیک ہے نماز تو ہو جائے گی. لیکن اگر ہر روز بندہ یہ ترتیب ہی بنا لے کہ میں نے جی بالکل سر پر کوئی چیز نہیں رکھنی. اب دوسری بات یہ ہے, دیکھیں اسلام کے اندر جو ہے اگر کوئی بات کسی کو گنجائش ملی ہے تو وہ عذر کی وجہ سے ملی ہے, وہ معذوری کی وجہ سے ملی ہے. کوئی بھی گنجائش, مثلا نماز ہے جی, نماز دیکھیں کھڑے ہو کر پڑھنا جو ہے وہ یہ لازم ہے, اس کے سارے جو بھی یہ واجبات ہیں سارے کے ساری چیزیں آپ کو نماز کی ادائیگی کے بارے میں سجدہ کرنا ہے. لیکن اگر ایک آدمی کھڑا نہیں ہو سکتا تو بیٹھ کر پڑھ سکتا ہے, لیکن اس کے اندر عذر آ گیا, اس کا مطلب یہ ہے وہ معذوری میں ہے اس لیے وہ کھڑا نہیں ہو سکتا. رمضان بارہ کا روزہ کوئی آدمی مرضی سے چھوڑ سکتا ہے, گرمی ہے, سردی ہے, بارش ہے, نہیں ہے, کھایا ہے اس نے, نہیں کھایا ہے, نہیں چھوڑ سکتا. اب چھوڑے گا اس وقت جب اس کو معذوری ہوگی. بیمار آدمی ہے, ایک آدمی بیمار ہے, اس کی صحت اچھی نہیں ہے, وہ مسافر ہے سفر پر, جو گنجائش اللہ اور اللہ کے نبی سے ان کو ملی ہے وہ اس گنجائش میں آئے گا تو وہ اس کی چھٹی ہو جائے گی. آج کرنے کے لیے جاتا ہے, صحت ٹھیک نہیں ہے, پیسے نہیں ہیں, کوئی مسئلہ نہیں ہے. زکوٰۃ اس کے پاس پیسے نہیں ہیں, قربانی کے پاس, یعنی مقصد کہنے کی یہ گنجائش اس صورت ملے گی جب ایک معذوری پائی جائے گی. آج تو ہم جو ہے مطلب اسی مثال میں دے رہا ہوں, مثلا ایک آدمی ہے جلدی میں ہے, اپوائنٹمنٹ ہے, وہ گیا نماز کے اندر فرض ادا کیے تو باقی چور سنتے رہتے ہیں نماز, وہ نکل گیا کہ میں نے ٹائم جو ہے پر جانا ہے, لیٹ ہے, ہو گیا. ایک آدمی نے جو ہے وہ نماز جو ہے کوئی ملا کر پڑھ لی, اب اس کو جو عذر اس کو اس نے حاصل کیا وہ کسی مجبوری کی بنا پر اس کو پرسنل لے کے چلو مل گیا. لیکن ویسے یقین کریں یہ دین جو ہے ہماری سہولت کے والا نہیں ہے, کہ ہم اپنی سہولت کے مطابق, ہر آدمی اپنی سہولت ڈھونڈتا ہے کہ میری سہولت میں لبھی جائے بس ٹھیک ہے. یار شہادت الفت, شہادت گائے الفت میں قدم رکھنا ہے, لوگ آسان سمجھتے ہیں مسلمانوں. ہم نے آج کیوں اتنا جو ہے چیزیں ادھر ادھر کیوں کرنا ہم نے شروع کر دی ہیں؟ یہ دین اسلام ہے, یقین کریں اگر اس پر چلنے والے لوگوں کی آپ مشکلات دیکھیں, ان کی تکالیف دیکھیں. تو میں نے پچھلے ہفتے ایک ہی بات کی تھی کہ یہ وہ سال, یہ وہ جو ہے وہ اسلام ہے جس کا آغاز بھی قربانی سے ہوتا ہے اور جس کا اختتام بھی قربانی سے ہوتا ہے. بارہ مہینوں جس کا آغاز اختتام ہو تو کیا مطلب ہے کہ یہ ہمیں قربانیاں ہی کرنا سکھاتا ہے, اور قربانی صرف یہ جو اپنی جان کی یا گھر جو مال ہے یا اور چیزیں, بے شمار قربانیاں ہمیں دینا پڑتی ہیں. اس کا یہی ہے کہ انا پرستی ہم جو ہے وہ دیکھیں, میں نے ابھی یہ بات کہی ہے کہ سچ بولنا ہے, ہمیں پتہ ہے سچ بولنا ہے, ہم لوگوں کہتے ہیں بھائی سچ بولیں جی. آج جو تاثیر کہتے ہیں زبان میں تاثیر نہیں رہی, کتنی جو ہے وہ نالج جو ہے وہ بڑھایا جا رہا ہے, کتنے لوگ تقاریر کر رہے ہیں, کتنے علماء کرام بڑے فخر ہیں, سب کچھ ہے لیکن عمل نہیں ہے. ہم ایک آدمی کو اگر اس رشوت سے بچا لیں, وہ یہ کہہ دے کہ ہمیں رشوت نہیں لینی, رشوت نہیں دینی, میں سمجھتا ہوں وہ تو جیت گیا ایک آدمی کو رہ راست پر لڑنے والا. اب یہ عملی طور پر جو یہ مسئلہ بنیادی یہ تھا, یہ چیز کہاں سے تھی؟ یہ اس لیے تھی کہ وہ لوگ عملی طور پر کام کرتے تھے. آج کہتے ہیں جی اللہ روزی کمانے والا اللہ کا دوست ہے, ہر آدمی مانتے بھی القاسب و حبیب اللہ, ہاں جی رزق اور نام جو ہے وہ جنت میں نہیں جا سکتا. اب جو ہے وہ اس سے پلا وہ جسم ہے, خون ہے, جو بھی ہے, لیکن سب باتیں زبانی کلامی کریں گے, لیکن جب باری آ گئی یہ قوم کرنے کی تو اس قوم میں ہم ڈنڈی مارنا شروع کر دیں گے. کہنے کا مقصد یہ ہے کہ آج جو ہے ہمارے اندر سب کچھ وہی موجود ہے, یقین کریں وہی قرآن پاک ہے, وہی حدیث پاک ہیں, وہی پیغام ہے. اس پیغام کا وعدہ اللہ نے خود اٹھایا ہے کہ انشاءاللہ یہ اس کا اس یہ جو میرا قرآن ہے یہ جو ہے سارے کا سارا اس کا وعدہ میں اٹھاتا ہوں کہ اس کے اندر کوئی تبدیلی نہیں آئے گی. لوگوں نے کوشش بھی کی ہوگی لیکن نہیں کر سکے. انشاءاللہ قیامت تک یہی قانون قاعدہ جاری رہے گا. لیکن آج اگر تبدیلی ہے, بدل جگت ہم بدل چکے ہیں. ہم نے حضور پاک صلی اللہ علیہ وسلم کے جو طریقہ کار تھے, دو فرمودات تھے, جو طریقہ کار تھا, میں تو مثال دے رہا ہوں جی. اب اگر نماز میں موقع سنتے ہیں, موقع کا مطلب یہ ہے کہ انہوں نے زیادہ سرکار صلی اللہ علیہ وسلم نے یہ سنتے پڑھی ہے. آج ہمیں بتایا جا رہا ہے کہ ان کو کوئی ضرورت نہیں ہے جی, خیر ہے فرد داؤ جیسی. اس کا مطلب یہ ہے کہ آج ہم اس نتیجے پر پہنچ چکے ہیں کہ آج ہم نے فرض صرف فرض ادا کرنا ہے. اس کا مطلب یہ ہے وہ جو پیار اور محبت اور عشق جو اپنے نبی کے ساتھ تھا, جو اپنے جو ہے وہ کسی بڑے کے ساتھ تھا, آج جو ہے وہ کچھ نہ کچھ چیزیں اس میں سے کٹ بٹ جو ہے وہ لوگ کر رہے ہیں. ہمیں سمجھ نہیں آتا, ہمیں سمجھ نہیں آتا. हम दुनिया के चक्कर में फंस चुके हैं, हम अपने काम के लिए, अपने पैसे के लिए, अपने काम के लिए 12 घंटे या 14 घंटे 18 घंटे देने के लिए तैयार हैं, और जिसका जिम्मा अल्लाह ने उठाया कि वल्लाहु खैरुर राज़िकीन, कि अल्लाह बेहतरीन रोजी देने वाला है, हम वहां पर जो है वो सब कुछ करने के लिए तैयार हैं। लेकिन ये जो रास्ता है इसमें से हम गुंजाइश निकालते हैं। एक आदमी फर्ज करे, मेरे जैसा बंदा एक टैक्सी ड्राइवर है, वो एक काम कर रहा है, काम उन्हें खत्म भी कर दिया, उसके बावजूद भी अगर कोई बंदा उसको मिलेगा कि मुझे यहां पर छोड़ दें, तो वो कहेगा चलो ठीक है 10-20 पाउंड मुझे फालतू मिल जा, चंगा है चलो मैं इसकी छोड़ रहा हूं। कभी कभार आपने देखा हमारे दोस्त बाब ऐसा करते हैं, एक आदमी ने काम मुकम्मल कर लिया और वो टाइम कहता है 2 घंटा लगाओ तो फालतू पैसे दूंगा, वो आदमी कर लेगा। यार ये अगर दुनिया के कामों में अगर हम फालतू टाइम लगाते हैं, फालतू करते हैं पैसा इकट्ठा करने के लिए, तो ये दीन इस्लाम का जब आप वापस जाएंगे, ये खुद मुख्तारी मिली है आपको, इसकी मर्जी है आपकी, आप ज्यादा करें कम की आपकी मर्जी है, यही आजादी तो इस इंसान को दी गई है। लेकिन एक चीज ध्यान में रख लें कि वो वापस जब इंसान जाएगा सब चीजें यहां पर छोड़कर जाएगा, और यकीन करें ये जो औलादे हैं, क्योंकि इनको दीन इस्लाम पर जब इंसान नहीं चलाएगा तो इन लोगों ने ये पैसे ये जायदादें इनसे आप इनसे अपनी अय्याशी करना है, और इसका अजाब जो है वो आपको होना है, हमको होना है। ये उलमा करम ये तो बता देते हैं कि नेक औलाद जो है वो दुआ करेगी तो फिर वालदेन को जो है सवाब होगा, वो सदका जारिया छोड़कर जाएगा, वालदेन के अजाब में जो है तंगी नहीं रहेगी, आसानी हो जाएगी उनके जाने के बाद भी। लेकिन ये बात भी कम से कम जरूर बतानी चाहिए कि अगर औलाद की सही तरबियत नहीं होगी, औलाद जो है गलत रास्ते पर जो है वो चल रही होगी, वो वालदेन छोड़कर चले जाएंगे तो फिर ये अजाब उनको अजाब में भी अजाफा भी होगा, क्योंकि उन्होंने अपनी ड्यूटी पूरी नहीं की। क्योंकि यही बात के लिए तो हमें भेजा गया था यहां पर, इसी बात के लिए भेजा गया था, और किसी काम के लिए भेजा नहीं गया था। जब जिंदगी मौत का उसने आप जिम्मे ले लिया, उसे कह दिया कि मैं जिसे चाहता हूं बेटा आता, जिसका बेटी अता करता, निजाम संभाल लिया, वो कहता है जिसको मैं चाहता हूं सेहत अता करता हूं, जिसे चाहता हूं बीमारी अता कर देता हूं, वो कहता है मैं जिसको इज्जत देता हूं जिसको जिले दे देता हूं, वो कहता है जिसको अमीर रखता हूं मैं गरीब रखता हूं, मेरी मर्जी है रोजी मैं कहता खुद देता हूं। अब ये सारी चीजों की जिम्मेदारी उसने खुद उठा ली, उस हमारे मालिक ने उठा ली, और हमें सिर्फ और सिर्फ छोड़ दिया क्या वो जो बातें हैं ये काम आपने करने हैं। अब हमने ये किया, अपना काम छोड़ दिया जो हमारी ड्यूटी में था, और हमने वो काम करना शुरू कर दिया जो हमारी ड्यूटी में नहीं है। तो यकीन करें, बस इसलिए एक मिसाल दुनियावी देकर आगे हम अपने दूसरी टॉपिक की तरफ चलते हैं कि देखें, अगर एक आदमी है, एक मालिक है किसी आदमी को, मजदूर को लगाता है कि ये काम आपने करना है, अब उसने देखा कि ये काम आप करें, अब या तो उसने वो काम मुकम्मल कर लिया, उसके बाद फिर वो अपनी मर्जी के साथ कोई और काम नहीं कर रहा है, फिर तो उसे नंबर प्लस ले लिए कि बहुत अच्छा ये बंदा है, बहुत अच्छा जो है ये मुलाजम है, इसने बड़ा अच्छा काम किया है। लेकिन अगर वो अपना काम छोड़ दे, जिसकी उसको लगाया, जिस तरफ लगाया गया था उस काम की तरफ छोड़ दे, और फिर और वो मालक के साथ साथ जो कि और सफाई सफुई करना शुरू कर दे, तो मालक सोचेगा यार जिस काम के लिए मैं लगाया था वो काम तो नहीं कर रहा, क्यों नहीं किया उसने काम, ये तो फालतू और काम कर रहा है, लिहाजा आज हमें इस नतीजे पर हमने पहुंचना है कि आज हमने जो हमारी ड्यूटी थी वो कौन सी ड्यूटी में हमारी कमी बेशी, ये बात करने का मकसद बनाया ये है कि जो बातें हमें जबानी इल्म है हमने आज उन पर अमल करना है। और एक रोज जो है मैं समझता हूं कि एक साल के अंदर एक आदमी ये सोचे कि मैंने एक ही बात अमल करना है ये भी काफी है, तो अल्लाह पाक हमें अमली मुसलमान बनने की तौफीक अता फरमाए। और राय दायर सिंह गलती गुस्ताखी माज जी बात इधर उधर होगी है तो मिलते ब्रेक के दूसरे हिस्से में, और फिर अल्लामा साहब की शायरी पर बात करते हैं वो भी इंशाल्लाह आपके पास में, और इस पर जो है वो जरूरी बात जो है करेंगे।
1: Do you want to make a difference in your community? Join the Interfaith Network in South Yorkshire and help raise awareness about early onset type 2 diabetes in young people aged 18 to 39. Diabetes affects millions across the UK, with ethnic minority groups often at higher risk. The NHS South Yorkshire Integrated Care Board and the Pakistan Muslim Centre in Sheffield have